0: डिब्बे में से नमकीन महलूल समेत तमाम अज्जा एक गहरे प्याले में निकाल लें। नमकीन पानी को न फेंकें क्योंकि इसे उमामी जायके के साथ पैक किया गया है। इसमें एक चम्मच रख दीजिए, इस तरह से लोग मेज पर से खुद ले लेंगे। तैयार किए गए सजावट के अज्जा, सोया सॉस और हर एक फर्द के लिए 4 इजाफी प्याले भी रख दीजिए। आइए अब उदोन डुबोकर खाने के लिए डिपिंग सॉस तैयार करते हैं। सबसे पहले थोड़ी सी मैकरेल एक प्याले में डालकर इसमें थोड़ा सा नमकीन पानी भी शामिल कर लें। हसबे जायका हरी प्याज और अदरक भी डाल दीजिए। अगर आप सॉस का जायका चटपटा पसंद करते हैं तो थोड़ी सी सुर्ख मिर्च भी शामिल कर लें। थोड़ी सी सोया सॉस भी डाल लीजिए। आपका डिपिंग सॉस तैयार है।
1: जब आप सब कुछ तैयार कर चुके हैं तो उदोन को गर्म करें। एक बड़े पॉट या बर्तन का इंतखाब करें जिसे मेज पर पेश किया जा सके। इसमें गर्म पानी डालें और तेज आंच पर गर्म कर लें। आज हम मार्केट में दस्तियाब पके हुए उदोन इस्तेमाल करेंगे, लेकिन आप खुश्क या फ्रीज किए हुए उदोन का इंतखाब भी कर सकते हैं। आपके इलाके में जो भी आसानी से दस्तियाब हो आप उन्हें इस्तेमाल कर सकते हैं। अगर आप कोई मुख्तलिफ किस्म के नूडल्स इस्तेमाल करने जा रहे हैं तो इस बात को यकीनी बनाएं कि इन नूडल्स को पकाने के तमाम हिदायत पर अमल करें। अगर उदोन दस्तियाब ना हो तो आप इन्हें आटे और पानी से बना सकते हैं। इसके लिए आपको दरकार होगा 300 ग्राम आटा, 1 खाने का चम्मच नमक और 150 मिलीलीटर गर्म पानी। एक प्याले में आटा डालें, नमक और पानी के आमेजे को इसी प्याले में डालें और हाथ से गूंद लीजिए। जब आटा एक गेंद की शक्ल इख्तियार कर ले तो इसे प्लास्टिक के एक बैग में डालकर 30 मिनट के लिए रख दें। आटे को निकाल लें, वो सतह जहाँ उदोन बनाने हैं उस पर खुश्क आटा छिड़क दें और आटे को एक बारीक शीट की शक्ल में बेल लें जिसकी मोटाई 3 मिलीमीटर हो। नूडल्स को आसानी से काटने के लिए आटे की तह बनाकर इसे 3 मिलीमीटर चौड़ी पट्टियों में काट लीजिए। एक बड़े बर्तन में पानी उबाल लें और उसमें नूडल्स को 8 से 10 मिनट तक पका लीजिए। इस तरकीब को मजीद तफसीलात के लिए हमारे जापानी खाने पकाएं की वेबसाइट पर मौजूद ते उची उदोन यानी हाथ से बने उदोन नूडल्स की तरकीब मुलाहिजा कीजिए। उदोन किसी भी किस्म का हो इसे खाने से फौरी पहले गर्म कीजिए।
2: नबे नो ओयु गा फुट्टो शिते मो तबेरु कता गा मत्तेरु जोताई दे उदोन वो इरेते
1: इकिमासु। इस बात का यकीन कर लें कि तमाम अफराद मेज पर मौजूद हों और गर्म पानी बर्तन में उबल रहा हो, फिर इसमें उदोन डालें।
0: उबलते हुए पानी में उदोन को 2 से 3 मिनट के लिए पका लें। जब उदोन गर्म हो जाए तो मेज पर एक तपाई रखें और उदोन वाला बर्तन इसके ऊपर रख दीजिए।
2: नबे नो नाका करा हिप्पाते तबेरु तोकोरो करा हिप्पारी उदोन तोयु नामाए गा त्सुइते इमासु।
1: हिपारी उदोन का मतलब है उदोन नूडल को खींच कर निकालना। हिपारी उदोन खाने के लिए हर फर्द को बराह रास्त बर्तन में से उदोन खींच कर निकालने होते हैं, इसी वजह से इस पकवान को ये नाम है। खाने के वक्त गरम गरम उदोन को एक डिश में निकाल कर डिपिंग सॉस में डुबो कर खाते हैं।
0: अब हम काया की हॉटपॉट तैयार करेंगे। डिब्बा बंद मैकरेल इस्तेमाल की गई काया की हॉटपॉट की तरकीब 4 अफराद के लिए है। अज्जा नोट कर लीजिए। 1 डिब्बा नमकीन पानी वाली मैकरेल जिसका वजन 200 ग्राम हो, 4 कप या 800 मिलीलीटर पानी, 2 खाने के चम्मच सोया सॉस, 150 ग्राम पालक और 250 ग्राम चीनी बंद गोभी, या आप 400 ग्राम वजन में अपनी पसंद की कोई भी सब्जी इस्तेमाल कर सकते हैं, 1 टुकड़ा अदरक। तो आइए पकाना शुरू करते हैं। पहले पालक काटेंगे। पालक की जड़ें काट लें और फिर इन्हें धोकर 5 सेंटीमीटर लंबे टुकड़ों में काट लीजिए।
1: चीनी बंद गोभी को 5 सेंटीमीटर के टुकड़ों में काट लें जो कि पालक की लंबाई के बराबर हो। फिर इसके सफेद डंठल वाले हिस्से को 1 सेंटीमीटर चौड़ी और पत्तों को 2 सेंटीमीटर चौड़े पत्तों में काट लें। फिर अदरक को छीलकर कद्दूकस कर लीजिए।
0: इस बात का यकीन कर लें कि अदरक को रेशों की मुखालिफ सिम्त में कद्दूकस किया जाए, वरना अदरक के रेशे बहुत लंबे और बारीक हो जाएंगे। फिर डिब्बा बंद मैकरेल खोल लीजिए। अब हॉट पॉट बनाने के लिए तमाम अज्जा तैयार हैं।
2: このかやきという料理は1人分ずつ作る鍋です。小さな鍋に
1: کایا کی ایک فرد کے لیے ہاٹ پاٹ پکوان ہے. ایک چھوٹے برتن میں ایک فرد کے لیے کایا کی تیار کرنے کے تمام اجزاء ڈالیں اور پکانا شروع کریں.
0: کہا جاتا ہے کہ کایا کی لفظ کے شروع کی آواز کا مطلب جاپانی زبان میں کائی یا گھونگا مچھلی ہے. ماضی میں بڑی سیپ جیسے اسکیلپس صدفی مچھلی کایا کی ہاٹ پاٹ پکانے کے لیے متبادل کے طور پر استعمال کی جاتی تھی, اسی وجہ سے اس کا یہ نام پڑ گیا. آج کل یہ سیپ شاذ و نادر ہی استعمال ہوتے ہیں اور نسبتاً چھوٹے برتن استعمال کیے جاتے ہیں. تیاری کے لیے ایک چھوٹے برتن میں ایک کپ پانی لیں. اس میں ڈبا بند میکریل کا ایک چوتھائی حصہ نمکین پانی کے ساتھ ڈالیں. میکریل کے ٹکڑوں کو چھوٹے چھوٹے اجزاء میں توڑ لیں. آدھا کھانے کا چمچ سویا سوس شامل کریں. لیجیے آپ کا سوپ تیار ہے, اسے درمیانی آنچ پر گرم کر لیجیے.
1: جب پانی ابلنے لگے تو ان میں اجزاء شامل کریں. چینی بند گوبھی کی سفید ڈنٹل کی پٹیوں سے شروع کریں کیونکہ یہ پکنے میں وقت لیتی ہے. 2 منٹ کے بعد چینی بند گوبھی اور پالک کے پتوں کی پٹیوں کو شامل کریں اور 1 منٹ تک پکائیں. سبزیاں گل جائیں تو کایا کی تیار ہے. اسی طریقے سے 4 افراد کے لیے الگ الگ پیالے تیار کر لیجئے. کھانے کے وقت برتن میں سے کچھ اجزاء ایک پیالے میں نکالیں اور ادرک شامل کریں. ڈبہ بند میکرل کا نمکین پانی ذائقے اور خوشبو کا ایک بہترین ذریعہ ہے, اسی لیے ہمیں الگ سے داشی یا سوپ تیار کرنے کی ضرورت نہیں. آپ اس میں سبز پتوں والی سبزیوں, مشروم, بیگن اور کسی بھی دستیاب سبزی کے باریک سلائسز شامل کر سکتے ہیں کیونکہ کایا کی غذائیت سے بھرپور اور ڈبہ بند مصنوعات کے ذخیرے اور دستیاب سبزیوں سے آسانی سے تیار کی جا سکتی ہے. اسی وجہ سے پکانے کا یہ طریقہ کھیتی باڑی کے مصروف موسم میں لوگوں کے لیے بہت مددگار ہوا کرتا تھا. آج ہم نے ڈبہ بند میکریل استعمال کرتے ہوئے طویل عرصے سے پسند کی جانے والی شمال مشرقی جاپان کی 2 طرح کی متعارف کرائیں اور آخر میں محترمہ وتانابے اپنے خیالات کا اظہار کرتی ہیں. بہت سے لوگ ڈبہ بند اشیاء کو محفوظ غذا یا ہنگامی حالات میں کھائی جانے والی غذا سمجھتے ہیں, لیکن محفوظ کرنے کے عمل کی ٹیکنالوجی میں ترقی کی وجہ سے ڈبہ بند خوراک مزیدار اور غذائیت سے بھرپور ہو گئی ہے. انہیں اپنی روزمرہ کے کھانوں میں عمدگی کے ساتھ استعمال کریں اور اپنے کھانا پکانے کی صلاحیت میں اضافہ کیجیے.
0: آئیے سامعین آج کی ترکیب ایک بار پھر دوہرا لیں. 4 افراد کے لیے یہ اجزاء درکار ہوں گے: 800 گرام اودون نوڈلز, 200 گرام یا 1 ڈبہ نمکین محلول والی میکریل, 4 ڈنڈیاں ہری پیاز, 1 ٹکڑا ادرک, تھوڑا سا لال مرچ پاؤڈر اور تھوڑی سی سویا سوس.
1: ہری پیاز کو گول ٹکڑوں میں کاٹ لیں. ادرک کو ریشوں کے رخ سے لمبائی میں باریک کاٹ لیں. ہر ایک کو چھوٹے پیالے میں رکھ دیجیے. سرخ مرچ کو ایک چھوٹی پلیٹ میں اور سویا سوس کو اس کے خاص برتن یا ایک پیالے میں ڈال لیں. ڈبہ بند میکریل کے تمام اجزاء کو ایک نسبتاً گہری پلیٹ میں نکال لیں. اب انہیں میز پر رکھ دیجیے. ہر فرد اپنے پیالے میں میکریل, نمکین محلول, ادرک اور ہری پیاز ڈال کر خود اپنا ڈپنگ سوس تیار کرے گا اور ذائقے کے لیے تھوڑی سی سویا سوس اور سرخ مرچ بھی اضافہ کرے گا. کھانے سے پہلے ایک بڑے برتن میں پانی ابالیں اور اودون کو 2 سے 3 منٹ تک گرم کر لیجیے. ایک تپائی پر میز کے وسط میں رکھیں اور گرم اودون والا برتن اس پر رکھ دیجیے. برتن سے گرم اودون نکالیے اور سوس میں ڈبو کر کھائیے.
0: 4 افراد کے لیے کایا کی تیار کرنے کے اجزاء نوٹ کر لیجیے. آپ کو ضرورت ہوگی 1 ڈبہ یا 200 گرام نمکین محلول کے ساتھ ڈبہ بند میکریل, 4 کپ یا 800 ملی لیٹر پانی, 2 کھانے کے چمچ سویا سوس, 150 گرام پالک, 250 گرام چینی بند گوبھی اور 1 ٹکڑا ادرک. پالک کی جڑیں کاٹیں اور اسے 5 سینٹی میٹر لمبے ٹکڑوں میں کاٹ لیجیے. بند گوبھی کو 5 سینٹی میٹر لمبے ٹکڑوں میں کاٹنے کے بعد اس کے سفید ڈنٹھل والے حصے کو 1 سینٹی میٹر اور سبز پتوں والے حصے کو 2 سینٹی میٹر چوڑے ٹکڑوں میں کاٹ لیں. ادرک کو چھیل کر ریشوں کی مخالف سمت سے کدوکش کر لیجیے. ایک فرد کے لیے ایک چھوٹے برتن میں 1 کپ پانی, 1/4 نمکین محلول کے ساتھ ڈبہ بند میکریل, 1/2 کھانے کا چمچ سویا سوس ڈال کر درمیانی آنچ پر پکائیے. جب آمیزا ابلنے لگے تو ایک چوتھائی سبزیاں برتن میں ڈال لیں. سب سے پہلے چینی گوبھی کا سفید ڈنٹھل والا حصہ